0: सर्वज्ञ रूपक खड्काको भनाइरहेको छ। बजेटको असर निम्न वर्गका नागरिकलाई पर्ने पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको तर्क छ। किसान मजदूर वर्गको सुरक्षाको लागि कार्यक्रम आउनु पर्थ्यो, बजेट सुन्दा कर्णप्रिय भए पनि यसले निम्न वर्गलाई सम्बोधन गरेको पाइएन। उहाँले भन्नुभएको छ, हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा निर्भर छ, त्यसैले कृषिलाई व्यवसाय गर्ने विस्तृत कार्यक्रम आउनु पर्थ्यो। सरकारमा रहेका व्यक्ति मन्त्रीहरू मध्यम वर्ग भएकाले पनि बजेट त्यही वर्गमा केन्द्रित रहेको हुन सक्ने उहाँको भनाइ छ। विशेष गरी आधारभूत वर्गलाई राज्यले हेर्नुपर्छ, तीव्र आर्थिक वृद्धिसँग सम्बन्धित कार्यक्रममा आधारभूत वर्गलाई जोड्न सक्नुपर्थ्यो, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले भने करको बोझ घटाउन आयकर छूटको सीमा दोब्बर गर्नु परेको बताउनु भएको छ। बजेटमा निम्न वर्गलाई लक्षित गरेर केही सीमित कार्यक्रमहरू भने समेटेका छन्। देशभरिका दलित बाल बालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ पुर्याइएको छ। बाल पोषण भत्तामा वृद्धि गरी निम्न वर्गलाई समेट्न खोजिएको देखिन्छ। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिइएको छ। निजी क्षेत्र लक्षित कार्यक्रमहरू भने पर्याप्त छन्। शेयर कारोबारमा सूचीकृत कम्पनीका धितुपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ। यसैगरी पूँजीगत लाभकर अन्तिम टुङ्गो भनिए पनि राजस्व कार्यालयहरूले कर उठाउनको लागि दबाव दिँदै आएका थिए। सरकारले पूँजीगत लाभकर अन्तिम हुने नहुने अन्यल हटाएसँगै पूँजीगत लाभकरको सीमा बढाएको छ। दर बढे पनि पूँजी लाभकर नै अन्तिम हुने व्यवस्थाले मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र ज्यान गुमाएका श्रमिकको सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउने र सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाइने सरकारले जनाएको छ। सरकारले डिजिटल भुक्तानी मार्फत खरिद गर्दा उपभोक्ताले तत्काल 10% भ्याट छूट पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी माल वस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर सरकारले घटाएको छ। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरिएको छ। यो व्यवस्थाले आयातित वस्तु सस्तो हुन गई नागरिकले कम मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउनेछन्।
1: तलब वृद्धि गरेर सरकारले सुशासन र सेवा प्रवाह सुधारमा जोड़ दिएको छ। कर्मचारीको तलबमा झण्डै 21% वृद्धि भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्केलमा 10% वृद्धि गरेको हो। कार्य सम्पादनको आधारमा नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ता पनि व्यवस्था गरिएको छ। यसबाट अहिले खाइपाई आएको पारिश्रमिकमा झण्डै 21% वृद्धि हुने अर्थमन्त्री डाक्टर सोनी वाग्लेले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेका अनुसार अब ग्रेडसहित कर्मचारीको पारिश्रमिक झण्डै 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ।

0: तलब स्केल आउँदो साउन 1 गतेदेखि लागू हुनेछ। कर्मचारीको तलब पछिल्लो 4 वर्षदेखि बढ़ेको थिएन। 2079 बजेटबाट कर्मचारीको तलब 15% बढ़ाइएको थियो। सबै तहका कर्मचारीले पाउँदै आएको मासिक 5,000 रूपियाँ महँगी भत्तालाई सरकारले यथावत नै राखेको छ। अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हारारी हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हारारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 रूपियाँ हाराहारी हुनेछ।
1: बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन भएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा भएको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको हो। यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउने यस्ता सेवा निर्यातबाट आर्जित आयमा 50% कर छुटी दिने व्यवस्था भएको छ। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई करयोग्य आय गणनामा 100% छुट हुने व्यवस्था बजेटले गरेको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाइएको छ। नाफा नकमाउने गरी स्थापना भएका पूर्ण स्वामित्वमा विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था बजेटले गरेको हो। महानगरपालिका र उपमहानगरपालिका बाहेक क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था बजेटले गरेको छ। बजेटले दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाइएको छ। विद्युतीय गाड़ीमा भन्सार महसुल मूल्यका आधारमा लगाउने व्यवस्था बजेटले गरेको छ। यसअघि पिकावर क्षमताका आधारमा लाग्दै आएको थियो। यस्ता गाड़ीको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लागिनेछ। नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन तथा मेचुरेशन कामलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ। चुरोट र मदिरामा 10% अन्त शुल्क बढ़ाइएको छ। यस्तै डिजिटल भुक्तानी मार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर भ्याटमा 10% छूट दिइएको छ। सरकारले निर्धारण गरेको नयाँ दर संरचना अनुसार 20,00,000 रूपियाँसम्म भन्सार मूल्य भएका विद्युतीय गाड़ीमा 2.5% स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। यस्तै 30,00,000 देखि 40,00,000 रूपियाँसम्मका विद्युतीय गाड़ीमा 17.5%, 40,00,000 देखि 50,00,000 रूपियाँसम्मका गाड़ीमा 72.5% तथा 50,00,000 रूपियाँ भन्दा माथिका विद्युतीय गाड़ीमा 112.5% कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले वृद्ध भत्ता यथावत राखेको छ भने दलित बाल पोषण भत्ता दोब्बर बनाएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनैतिक दल, निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि आईटी र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। पूर्व अर्थमन्त्री महेश आचार्य नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखिएको बताउनुहुन्छ। बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्छ, उहाँले भन्नुभएको छ। त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा हामी उत्साहित भएका छौं भनेर प्रतिक्रिया दिनुभएको छ। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो। करका दर घटाउन खोजेको जस्तो देखिन्छ, उहाँले भन्नुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको प्रतिक्रिया दिनुभएको छ।

0: खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम, कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड, कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छुट सीमा 10 लाख रूपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर, बजेटको सुरु व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षको तुलनामा आउँदो वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढ़ाएको छ। पालिकामा पठाउने समानीकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती भएको छ। संघले प्रदेशलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न मापदण्डमा टेकेर गर्ने सिफारिशको आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आएको छ। आउँदो वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। यो रकम चालू आर्थिक वर्षको भन्दा केही बढ़ी हो। प्रदेश र पालिका तहको अधिकार कार्यान्वयनको विषयमा बजेट उत्साहजनक नभएको संघीय मामिलाका जानकार खिमलाल देवकोटाले बताउनुभयो। संघीय सरकारलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने भन्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको प्रसंग जोड्दै देवकोटाले बजेट भने सबै काम संघीय सरकारले नै गर्ने ढाँचाको देखिएको टिप्पणी गर्नुभएको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 83-84 बजेट आएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले संसदको संयुक्त सदनमा हिजो प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई तत्कालका लागि उत्साहित बनाए पनि लगानी प्रवर्धन गर्ने नगर्ने विषय कार्यान्वयनको अवस्था हेरेर मात्र निकोल गर्न सकिने उद्यमीहरूले बताएका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत कच्चा पदार्थमा लाग्ने भन्सार महसूल घटाउने र अन्तशुल्क हटाउने सम्मको नीति लिएको छ। सँगै सरकारले लगानी प्रवर्धन गर्न कम्पनी खारेजी, विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्तिदेखि विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउने सम्मको नीति अप्नाएको छ। सरकारले एआई कारखाना र एआई कम्प्युट केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट खरिद गर्ने घोषणा गरेको छ। संचारदेखि राजस्व प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मको विविध क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताको विषयमा विज्ञ एवं सरोकारवालाले प्रश्न उठाएका छन्। एआई केन्द्रित बजेटका कार्यक्रम नौला र सकारात्मक अवधारणा

0: भए पनि स्पष्ट कार्यविधि र विद्युतको निरन्तर आपूर्ति जस्ता विषयलाई मुख्य चुनौतीका रूपमा लिएको खबर कान्तिपुरले छापेको छ।
1: सरकारले निजी अस्पतालहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेका सबै सेवा स्थगित गरेपछि नागरिकमा चिन्ता बढ़ेको छ। सरकारी अस्पतालको तुलनामा बढ़ी व्यवस्थित सहज र छिटो सेवा पाइने भएकाले पछिल्लो समय केही निजी अस्पतालहरूमा बीमा गराएका बिरामीको भीड़ बढ़ेको थियो। तर स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि लागू हुने गरी सबै निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ। निजी अस्पतालहरूमा बीमा सेवा स्थगित गर्ने सरकारको यो निर्णय कतिको व्यावहारिक छ भनेर साथी महेश गेवालीले काठमाडौँको एक निजी अस्पताल परिसरमा भेटिएका नागरिकलाई सोध्नु भएको छ।
2: म राजकुमार ढुङ्गाना हो हजुर, अहिले यहाँ हस्पिटल आएको स्थायी ओखल ढुङ्गा हो, अहिले हामी यहाँ गौरीघाट बस्छौँ। कुनै पनि देशको सरकार कस्तो छ भन्ने कुरा सरकारले गरेका निर्णयहरूबाट थाहा हुन्छ। यो स्वास्थ्य बिमाले नागरिकका अब नागरिकको संविधानमै व्यवस्था भएको स्वास्थ्य सम्बन्धीको हक नागरिकलाई छ। संविधानले प्रदत्त गरेको हक अधिकारलाई वञ्चित गरेर सरकार कतातिर हिँड्न खोज्नु भएको, त्यसैले एउटा सरकारले दिने अर्को सरकारले खोज्ने, यो राम्रो हो यो होइन? त्यसकारण सरकार भनेको आम नागरिकलाई हेरेर गर्ने हो नि त, नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ। त्यसैले सरकारले यसलाई गम्भीर ढंगले हेर्नुपर्छ, संशोधन गर्नुपर्छ, यो निर्णयलाई तत्काल ब्याक गरेर यही सुझाव दिन चाहन्छु।
3: सरस्वती घिमिरे, म गौरीघाट उमागुण्डमा बस्छु। सर्वसाधारण सबैले स्वास्थ्य सुविधाहरू पाइरहेको थिए, सेवा सुविधा सहज रूपमा पाइरहेको थिए, त्यो रोक्नु भनेर गलत हो नि त। पैसा हुनेलाई त मतलबै भएन, अब देशदेखि विदेश जहाँ पनि घर उपचार गराउँछन् नि। सरकारीमा भन्दा निजीमा अलिकति भिड कम हुन्थ्यो, टाइममा पैसा निकासा नदिएर त भने त्यो बन्द गर्न लागेको त। सहज रूपमा पैसा निकासा गरेर निजी हस्पिटललाई पनि सजिलो बनाइदिनु पर्यो।
4: शिव ढुङ्गाना, ओखल ढुङ्गा जिल्ला, चिसोडी गाउँपालिका तेन। यसरी स्वास्थ्य बिमा कार्यक्रम जुन थियो त्यसले चाहिँ दूरदराजका गरिब निमुखा विपन्न नागरिकहरूको लागि धेरै राम्रो काम गरेको थियो, राहत थियो। यसरी तुरन्तै एउटा पहकाउ जस्तो ढंगले बन्द गरिनु चाहिँ आम नागरिकको लागि त्यति राम्रो विषय होइन, यसले चाहिँ आम नागरिकलाई राम्रो गरेन, यो चाहिँ तत्काल सरकारले सच्याउनुपर्छ भनेर।
5: कविता खनाल, म चाबिलगञ्ज स्थानमा बस्छु। बिमा त गर्यौं तर साधारण कुनै रुखाखोकी यस्तो ज्वरोहरूको रोगको लागि चाहिँ ठिकै छ। दीर्घकालीन औषधिहरू खाने जुन जटिल समस्याहरू छ नि हाम्रो, त्यसको लागि चाहिँ त्यति प्रभावकारी देखिएन। बन्द गर्ने त ठिक होइन, यसलाई चाहिँ झन् अझै प्रभावकारी बनाएर अझै जनमासलाई अझै धेरै सुविधा दिनुपर्ने हो। त्यो कुरा चाहिँ जहाँबाट परिचालित हो उहाँहरूले चाहिँ एउटा अनुगमन निरीक्षण गरेर यसलाई प्रभावकारी बनाउन चाहिँ पर्यो।
6: कुमार थपलिया, बसाई मूलपान चौर। निर्णय त अब स्वास्थ्य बिमा जनताले पाउने अधिकार हो, गर्नुपर्ने हो राज्यले होइन, यही भन्ने कुरो त अब यो गलत हो भन्ने कुरो मात्रै। निम्न स्तरको जनताहरूलाई केही राहत बिल्ला थियो नि त, त्यो भएन भन्ने कुरो हो, त्यो हुन पर्यो भन्ने कुरो हो।
7: विष्णु उप्रेती, हुम्लो गाउँपालिका, मेरो दलालघाट घर। नयाँ सरकारले स्वास्थ्य शिक्षा सबै दिने भनेर निर्णय गरिरहेको छ, अब न अस्पतालले नमानेको न बिमाको रकम नपुगेको के कारणले गर्दाखेरि यसबाट नै हामीलाई जटिल अवस्था होला जस्तो थियो। बिमाको अब एक वर्षसम्म एक लाखसम्मको बिमा भनेर हामीलाई दिइरहेको थियो, अहिले हामीलाई नै समस्या छ। अब पहिला पनि हामीले पालिकाले पनि त धुलिखेल भनेर दिएको थियो, त्यो धुलिखेलले लिँदैन, नलिसकेपछि त्यो रकमहरू त्यसै नै सिद्धि हामीलाई भक्तपुर आइज भन्छ कता कता कता आइज भन्छ, एकदम अन्यल भयो। यो बिमाले गर्दाखेरि धेरै समस्या छ।
8: काभ्रे हो, कात्ति देउराली गाउँपालिका, चन्द्रप्रसाद चौलागाई, बाल्दाखानी कपा। साह्रै गरिबले त अब स्वास्थ्य बिमा पाउनै पर्ने हो होइन, हेर हेर विचार गरेर गरिब आज गरिब उसै मर्नु त भएन नि, स्वास्थ्य बिमा त चाहियो त, मार्नु पार्नु भएन।
9: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
11: हाम्रा सेवाहरू:
10: ओपिडी सेवा,
11: विशेषज्ञ ओपिडी सेवा,
10: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
11: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
10: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। वर्षा सकिएपछि मुस्ताङका खेत फेरि बिउजिन्छन्। खेतीबालीमा रौसिएका किसान बिहानै हलो, कोदालो र डोको बोकेर खेततिर लाग्छन्। यो बेला किसान कतै माटो पल्टाइरहेका हुन्छन्, कतै बिउ छरिरहेका। त्यसको प्रतिफल कार्तिक मंगिरतिर देखिन थाल्छ। त्यसबेला आलु बिस्तारै जमिनमाथि निस्किएर फैलिन थाल्छ। जाडो बढ्दै जाँदा खेतमा आलुका हरिया बोट हुर्किन्छन्। फूल फुलेपछि किसानको आँखामा आशाका किरण छाउँछन्। उनीहरूलाई थाहा हुन्छ माटोभित्र भविष्य पलाइरहेको छ। आलु खन्ने समयमा परिवार, छिमेकी र साथीहरू सबैसँगै खेतमा जम्मा हुन्छन्। हिमाली क्षेत्रमा आलु फलाउन मौसमसँग लड्नुपर्छ, पानी जोगाउनुपर्छ, कहिलेकाहीँ कठिन हिमपातसँग पनि सम्झौता गर्नुपर्छ। त्यही आलु ट्रक चढेर पोखरा, काठमाडौँ र देशका अन्य बजारसम्म पुग्छ। तर यो यात्रामा चुनौती पनि कम छैनन्। सड़क अवरोध, मौसम परिवर्तन, मलको अभाव र बजारको अस्थिर मूल्यले किसानसँग हरेक वर्ष परीक्षा लिन्छ। तैपनि मुस्ताङका खेत खाली हुँदैनन्, किनकि मुस्ताङीलाई थाहा छ माटो छोडे हिमाली जमिन पनि रित्तिन्छ। त्यसैले हरेक वर्ष फेरि आलु रोपिन्छ, फेरि सपना उम्रिन्छ र फैलिन्छ। मुस्ताङको आलु केवल खाद्य बाली होइन, यो हिमालीको धैर्य हो, किसानको संघर्ष हो। मुस्ताङी आलुको शहर यात्रा शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न, इन्धन तथा अरू सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले युद्ध विरामका लागि अमेरिकी अत्यधिक माग के हो भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानका उच्च कूटनीतिज्ञ अरागचीले आफ्नो ओमानी समकक्षीलाई मध्यपूर्व युद्धका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्यधिक माग त्यागेमा मात्र सम्भव रहेको बताउनु भएको छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकट नजिक भएको दावी गर्नुभएको थियो। यद्यपि उहाँले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनु भएको छ।
0: अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि लगातार इरानले दोस्रो पटक जितेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हिजो भएको खेलमा काजाकिस्तानलाई 3-1 सेटमा हराउँदै इरानले उपाधि जित्यो। गएको संस्करणको उपाधि पनि इरानले जितेको थियो। विजेता इरानले स्वर्ण र उपविजेता काजाकिस्तानले रजत पदक जितेको छ। त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स पुगेको छ। हिजो बेलुका न्यू चण्डीगढ़मा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। गुजरातका कप्तान शुभमन गिलले 104 रन बनाए। साई सुदर्शनले 58 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रन बनाए पनि टोली पराजित भयो। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीसँग खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। पर्साको ठोरीमा गैराति ठूलो पानी परेको छ। पछिल्लो छ घण्टामा 169 मिलिमिटरसम्म पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराति मधेस प्रदेश सहित बागमती गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। काठमाडौँ उपत्यकामा पनि बिहान पानी परेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी सुदूरपश्चिम मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको पानी पर्ने महाशाखाले जनाएको छ। तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन्।
0: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारेको छ। त्यसै गरी बजेटको प्राथमिकतामा यूको कालो सूचीबाट नेपाललाई हटाउने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
1: र सरकारले निजी विद्यालय कलेज र अस्पतालसँग पनि कर उठाउने भएको छ। कायाको हिरनमा अब पालो उखानको
0: ऋण काटेर घिउ खाने
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड।
1: कर नीतिमा व्यापक फेरबदल। व्यक्तिगत आयकरको छूट सीमा 10,00,000 रूपियाँ। वृद्ध भत्ता यथावत। दलित बाल पोषण भत्ता दोब्बर।
0: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका। निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
1: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने। इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
0: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई। राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट ज्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजेट र बजेट भाषणको बेला प्रधानमन्त्री बालेन्द्र शाह पूरै समय संसदमा बसेको विषयसँग यो कार्टुन सम्बन्धित छ। बजेट पछि सोधिएको प्रतिक्रियामा एकजनाले भन्दैछन्, बजेट नकुरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपी होला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: Media Extreme Energy Drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 98461 25 300 98463 56 462 98415 019 61 र 98466 40 622।

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेसनमा।
1: आरामदाय र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
2: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
3: घरको फोहोर वर्गीकरण गर्ने तरिका: भान्साबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
4: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
3: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाऊ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
3: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
5: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
3: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
5: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
3: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
5: थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0664213115 र मोबाइल 98560408।
0: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, हरमटारी। फोन 0664213123।
6: विश्वास तपाईँको, सेवा हाम्रो।
7: चोइस एफएम 90.4 मेगाहर्ज।

0: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
1: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
1: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
0: सम्पर्क गुणाखर गौतम, मोबाइल 9856170970, 9856170970।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210।
4: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
0: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
4: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0664202012, 0664202012।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अङ्ग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका छ दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 9856070130, 9846056415, 9846090033, 9846042722 र 9856042631।
7: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 9851135194।
8: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
9: भेटे नि, होटल गोर्खा प्यालेस।
8: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
9: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
8: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
10: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
9: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 0664213022 र 421443।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
3: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
5: गोर्खा बजार कालिका काखैमा
3: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173351।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइकोमा नि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
8: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरकोमा नि सर।
10: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
11: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस् न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9008548431।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
12: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
13: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
12: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
13: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
12: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
13: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल गोर्खामा, तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 9856088088।
1: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
15: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
15: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा, आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702111 र 9891923170।
16: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना।
15: गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर ओडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, वडा अध्यक्ष, गोर्खा नगरपालिका, वडा नम्बर 8।

0: Mania.
1: Extreme energy drink.
2: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी फोन
3: 06-421-3223।
4: एक्लै बसेर के सोचिरहेको?
5: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
4: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
4: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
4: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
6: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
4: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
6: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।
4: वाउ, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको मानी।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?

0: प्रकारका गुणस्तरीय कपड़ा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा, स्टेट नम्बर 22, जीसासा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
1: चोइस एफएम 90.4 मेगाहर्ज।

0: आज त कस्तो धेरै भोक लागेको छ। अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
1: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
0: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
1: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
0: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0064206058, मोबाइल नम्बर 97969401403।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064590111 र 98568808088।
3: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
5: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
3: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
2: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
3: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
2: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
2: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560-70133, 98460-56415, 98460-89033, 98460-42722 र 98560-42631।
0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो।
7: त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल,
9: जहाँ सबै प्रकारका कपडा पाइन्छ। गोर्खा बजार,
7: नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
10: चोइस एफएम 90.4 मेगाहर्ज।

0: चोइस एफएम 90.4 मेगाहर्ज। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामलाई कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: extreme energy drink.
1: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्यूटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्यूटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98465300, 98463656, 98415 0191 र 98466042।

0: हाम्रो वन हाम्रो जीवन।
1: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: Choice FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
2: हाम्रो वन हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
5: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
6: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
4: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
5: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 93 54 98111 93 54।

0: किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
3: सम्पर्क गुणाखर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970।
5: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
6: भेट्यो नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
6: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
6: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
7: चोइस एफएम 90.4 मेगाहर्ज।

Choice FM 90.4 MHz.

0: डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। साथै आँखाको गेडी तथा टाउको पछाडिको भाग धेरै दुख्ने, शरीर कड्कटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, जोड्ने, हड्डी तथा मांसपेशीहरू दुख्ने, उच्च ज्वरोसँगै यी लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। यसका साथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत रहेको चक्का, निलडाम देखा पर्ने, बेहोस हुने लगायतका लक्षण पनि यस रोगमा देखा पर्न सक्छ।
1: डेंगू ज्वरोबाट बच्नका लागि निम्न उपायहरू अपनाऊ। डेंगू ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ। आफू बस्ने ठाउँ वरिपरि फालेका खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, पुराना टायर आदिमा पानी जम्न नदिने उपायहरू गर्नुपर्छ। पानी जमिहालेको खण्डमा हप्तामा 2 पटक पानी वरिपरि मोबिल वा मट्टीतेल छर्कने र पानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ। पानी ट्याङ्कीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्छ। कुलरमा रहेको पानीमा प्रत्येक हप्ता 1-2 चम्चा मट्टीतेल हालिदिने गर्नुपर्छ र 5-5 दिनमा कुलरमा जम्मा भएको पानी सफा गर्नुपर्छ। गमलाको पानी पनि हप्तामा 2 पटक सुक्न दिनुपर्छ। सुकाउन सम्भव नभए 2 चम्चा डढेको मोबिल वा मट्टीतेल हालिदिनुपर्छ। त्यस्तै भाँडालाई पानी जम्न नदिन घोप्ट्याएर राख्नुपर्छ। लामखुट्टेको टोकाईबाट बच्न पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ। यसका साथै लामखुट्टेको टोकाईबाट बस्ने मलम पनि लगाउन सकिन्छ। डेंगू ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने मुख्य उपाय हो।
0: कीटनाशक युक्त झुलको प्रयोग गरी लामखुट्टेको टोकाईबाट बचौं, डेंगू रोगबाट बचौं।
2: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा।
3: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्यकर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
5: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 0064-21-315 र मोबाइल 98-560-40-018।
6: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
6: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाई, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
8: गोर्खा नगरपालिका वडा नम्बर 8 हो सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
9: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 0067-421-3027, हरमटारी, गोर्खा।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
4: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री मोबाइल नम्बर 98-94-39-421 गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा होटल बिसौनीको माथिल्लो गेट अगाडि।
8: गोर्खा दरबार संग्रहालय भ्रमण गरौं, देशको गौरवशाली इतिहास बारे जानकार बनौं। वर्तमान नेपालको जग बसाल्ने गोर्खा राज्य, आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाह, गोर्खा राज्यका संस्थापक द्रव्य शाह, गोर्खा राज्यको साख बढ़ाउने राजा राम शाह लगायत ऐतिहासिक पात्र बारेको जानकारी सहित तत्कालीन गोर्खा राज्यको चिनारी गराउने प्रदर्शनी कक्षहरूको अवलोकन गरौं। अहिलेको नेपाल बुझ्नका लागि त्यति बेलाको गोर्खा चिन्नुपर्छ र त्यति बेलाको गोर्खा चिनाउने प्रमुख थलो गोर्खा दरबार संग्रहालयको भ्रमण गरौं। गोर्खा दरबार संग्रहालय सार्वजनिक बिदाका दिनहरूमा पनि खुल्ला रहने जानकारी गराउँछौ।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाइ हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461 25 300, 98463 56 462, 98415 019 61, 98464 40 622।

विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0464207090, 98564046 र 98564091।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
3: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
7: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
8: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
9: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
9: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
9: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 9856-88-088।
10: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
11: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
10: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
11: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
10: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
12: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
1: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0064-20-658, मोबाइल नम्बर 9769-4091-403।
12: गोर्खा नगरपालिका वडा नम्बर 8 हो सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, वडा अध्यक्ष, गोर्खा नगरपालिका, वडा नम्बर 8।

0: extreme energy drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।

0: California. Extreme energy drink.
1: झाडा पखाला रोग लाग्न र महामारी हुन नदिन खाने पानी भकभकी उमालेर वा फिल्टर गरेर वा क्लोरिन प्रयोग गरेर वा सोडियस विधिद्वारा निर्मलीकरण गरी शुद्ध र सुरक्षित पानी मात्र पिउने गरौं। पानी राख्ने भाँडा सफा राख्ने र पिउने पानीलाई सधैँ छोपेर राख्ने गरौं। खाने पानीको स्रोत वा मुहान सधैँ सफा राखौं। खाना बनाउनु अघि, खानु अघि र खुवाउनु अघि, दिशा पिसाब गरेपछि, बच्चाको दिशा सफा गरेपछि र फोहोर वस्तु छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुने गरौं। फोहोर, बासी, सडे गलेको, झिङ्गा भन्केको र खुला रूपमा राखिएका खानेकुराहरू नखाऊ। काँचै खाइने खानेकुराहरू र फलफूल सफा पानीले राम्ररी पखालेर मात्र खाऊ। घुङ्गी, गंगटा, माछा मासु जस्ता खानेकुरा खाँदा ताजा र राम्ररी पकाएर मात्र खाऊ। सबैले चर्बीमा मात्र दिशा पिसाब गर्ने र बच्चाको दिशा पिसाब पनि चर्बीमा नै लगी फार्ने गरौं। घर, आँगन र चर्बी सधैँ सफा राखौ। घर र गोठको फोहोरलाई उचित तरिकाले विसर्जन गरौं।
2: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा।
3: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856170970, 9856170970। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 064-421

0: 3015 र मोबाइल 9856040018।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
0: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
2: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9816173551।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सकिने तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
6: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
6: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
8: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98-066-63-381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: स्लाइस एफएम 90.4 मेगाहर्ज।
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको मानि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको मानि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसस जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008848।
6: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
7: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
6: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
7: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
6: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
8: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
9: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
8: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206058, मोबाइल नम्बर 97969401403।
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
8: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
8: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
10: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू, हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा, सम्पर्क नम्बर 9841253, 9463656462, 9415019161 र 9466640622।

काली गङ्गा म बगेको

0: Mania.
1: Extreme energy drink.
2: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
3: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
3: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाखर गौतम, मोबाइल 9856170970, 9856170970। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी, फोन 0664213123।
4: विश्वास तपाईको, सेवा हाम्रो।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 9816170012, 9816170012।
7: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल।

0: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
1: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
0: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
1: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
2: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
2: झाडा पखाला रोग लाग्न र महामारी हुन नदिन खाने पानी भकभकी उमालेर वा फिल्टर गरेर वा क्लोरिन प्रयोग गरेर वा सोडियम विधिद्वारा निर्मलीकरण गरी शुद्ध र सुरक्षित पानी मात्र पिउने गरौं। पानी राख्ने भाँडा सफा राख्ने र पिउने पानीलाई सधैँ छोपेर राख्ने गरौं। खाने पानीको स्रोत वा मुहान सधैँ सफा राखौं। खाना बनाउनु अघि, खानु अघि र खुवाउनु अघि दिशा पिसाब गरेपछि, बच्चाको दिशा सफा गरेपछि र फोहोर वस्तु छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुने गरौं। फोहोर, बासी, सडे गलेको, झिङ्गा भन्केको र खुला रूपमा राखिएका खानेकुराहरू नखाऊ। काँचै खाइने खानेकुराहरू र फलफूल सफा पानीले राम्ररी पखालेर मात्र खाऊ। घुङ्गी, गंगटा, माछा मासु जस्ता खानेकुरा खाँदा ताजा र राम्ररी पकाएर मात्र खाऊ। सबैले चर्बीमा मात्र दिशा पिसाब गर्ने र बच्चाको दिशा पिसाब पनि चर्बीमा नै लगी फार्ने गरौं। घर, आँगन र चर्बी सधैँ सफा राखौ। घर र गोठको फोहरलाई उचित तरिकाले विसर्जन गरौं।
3: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा।
0: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: California. Extreme energy drink.
1: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्यूटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्यूटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा सम्पर्क नम्बर 98461 2500 98453562 98415019 61 र 98466042।

0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631। हाम्रो वन हाम्रो जीवन।
1: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासँगको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51 227, 98410 51 227।
5: चोइस एफएम 90.4 मेगाहर्ज।

0: वाउ, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
3: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664220658, मोबाइल नम्बर 9769741403।
11: डेंगू रोग के हो र यसबाट कसरी बच्ने?
12: डेंगू ज्वरोको मुख्य लक्षण 81 ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। साथै आँखाको गेडी तथा टाउको पछाडिको भाग धेरै दुख्ने, शरीर कड्कटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, जोड्ने, हड्डी तथा मांसपेशीहरू दुख्ने, उच्च ज्वरोसँगै यी लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। यसका साथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत रहेको चक्का, निलडाम देखा पर्ने, बेहोस हुने लगायतका लक्षण पनि यस रोगमा देखा पर्न सक्छ।
11: डेंगु ज्वरोबाट बच्नका लागि निम्न उपायहरू अपनाऊ। डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ। आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, पुराना टायर आदिमा पानी जम्न नदिने उपायहरू गर्नुपर्छ। पानी जमिहालेको खण्डमा हप्तामा 2 पटक पानी वरिपरि मोबिल वा मट्टीतेल छर्कने र खाने पानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ। पानी ट्याङ्कीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्छ। कुलरमा रहेको पानीमा प्रत्येक हप्ता 1-2 चम्चा मट्टीतेल हालिदिने गर्नुपर्छ र 5-5 दिनमा कुलरमा जम्मा भएको पानी सफा गर्नुपर्छ। गमलाको पानी पनि हप्तामा 2 पटक सुक्न दिनुपर्छ। सुकाउन सम्भव नभए 2 चम्चा डढेको मोबिल वा मट्टीतेल हालिदिनुपर्छ। त्यस्तै भाँडालाई पानी जम्न नदिन घोप्ट्याएर राख्नुपर्छ। लामखुट्टेको टोकाइबाट पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ। यसका साथै लामखुट्टेको टोकाइबाट बस्ने मलम पनि लगाउन सकिन्छ। डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने मुख्य उपाय हो।
12: कीटनाशक युक्त झुलको प्रयोग गरी लामखुट्टेको टोकाइबाट बचौं, डेंगु रोगबाट बचौं।
11: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा।
13: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
14: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
13: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
14: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210।
13: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
14: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
13: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
14: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
13: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 9856808088।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
15: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
15: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
15: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
10: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
10: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा, सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।

0: गौतम ट्याक्स एन्ड ब्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाखर गौतम, मोबाइल 9856170970 9856170970। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर फोन 0674213023 हरमटारी गोर्खा।
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 9560406046 र 9560409001।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 9851335194।

0: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
1: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
2: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
3: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
2: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाऊ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
2: आरामदायी सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336। होइन, एक्लै बसेर के सोचिरहेको?
8: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
8: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
8: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मरम्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
0: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि, युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: California.
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0064202012, 0064202012।
3: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 98461235, 98463656, 98415019 र 98466042।

0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 9856070133, 9846056415, 9846090033, 9846042722 र 9856042631। हाम्रो वन हाम्रो जीवन।
1: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: वाव, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको मानि।
2: वाव, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
0: वाव, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको मानि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058848131।
6: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
9: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664204658, मोबाइल नम्बर 97969401403।
9: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
9: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
10: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
9: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354, 98111 91354।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
4: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
5: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
6: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
6: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।

0: छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुग्यो।
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063683381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाइ हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461253, 98463656, 98415019, 61 र 98466042।

0: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
0: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी, फोन 064-421-323।
3: विश्वास तपाईको, सेवा हाम्रो।
4: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
4: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
4: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
4: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
4: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
4: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।

0: Sonia. Extreme energy drink.
1: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय गोर्खाको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले
4: वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय गोर्खा हार्दिक अपील गर्दछ।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9894 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 9556070133, 9846056415, 9846099033, 9846042722 र 9856042631। हाम्रो वन, हाम्रो जीवन।
3: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
3: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
3: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्ने वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ, जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा, मोबाइल 9841527, 9841527। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइकोमा नि।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलकोमा नि।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरकोमा नि सर।
7: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
11: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9058848131।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ? हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
13: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
12: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
13: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
14: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
15: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
14: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
15: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
14: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
12: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
16: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
12: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। फोन नम्बर 064-24-658, मोबाइल नम्बर 97-69-4-91-403।

0: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891923170।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8। जय मातृभूमि पार्टीको सूचना। राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 9551187127 र 9551288411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
1: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
6: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
1: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811913354, 9811913354।
7: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी, बाबा एडुकेसन कन्सल्टेन्सी।

0: ओइ कहाँ जान लागो
1: तिमी हेर्नु
0: अनि बाख्रा चाहिँ कसले चढाउँछन्
1: के
2: तल तिम्रो फेभरेट ढाकु कालेको फिल्म लागेछ हेर्न जाने होइन हामी त जानला
1: बाख्रा तिमी हेरिदिन्छौ र
3: बोकल बाख्रा हेर्ने तेरो हुन्छ
2: त्यहाँ

0: Extreme energy drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 9851 87 127 र 9851 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 067-421-323 हरमटारी गोर्खा।
3: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गृह उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 9846070211 र 9191923100।

0: यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511 35194। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफाकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98510-21336।

0: Choice FM 90.4 MHz.
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063683381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: कृषि ज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बाली थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाउन। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
6: भेट्यो नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
6: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
7: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
9: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
5: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410-51227, 98410-51227।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560 17970, 98560 17970।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
3: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
5: गोर्खा बजार काली काका खैमा
3: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
6: हाम्रो वन हाम्रो जीवन।
7: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
6: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
7: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
6: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
7: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
6: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: چوائس ایف ایم 90.4 MHz
1: गोर्खा नगरपालिका ओडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर ओडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि एक प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात एक प्रति, पासपोर्ट साइजको फोटो एक प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
2: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
4: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 0064213115 र मोबाइल 9856040018।
5: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
6: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
5: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 0064202012, 0064202012।

0: Mania Extreme Energy Drink.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो. त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा.
2: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा.
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल. पुजेलेको कपडा पसल
3: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा. सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51.
4: अनलाइनबाट छोरीको जन्म दर्ता फारम भर्दैछु बुवा.
5: बच्चा जन्मिन दर्ता गर्नुपर्छ भने के फाइदा हुन्छ यो दर्ता गरेर?
4: बच्चालाई विद्यालय भर्ना गर्न, नाबालिक परिचय पत्र लिन, नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउन, सरकारी सेवा सुविधा लिनको लागि अनिवार्य रूपमा प्रमाण पत्र चाहिन्छ नि बुवा.
5: यो जन्म दर्ता प्रमाण पत्र त मान्छे जन्मेको जत्तिकै महत्वपूर्ण रहेछ.
4: 35 दिन भित्रमा जन्म दर्ता गरेमा विलम्ब शुल्क पनि तिर्नु पर्दैन. म जन्म दर्ता अनलाइनबाट भर्छु. बुवा चाहिँ वडा कार्यालय गएर नातिनीको जन्म दर्ता प्रमाण पत्र लिएर आउनुहोला.
5: बुहारीले भनेको कुरा मैले नमान्नु होला त.
6: ओहो हरिमान,
5: विष्णु प्रसाद
6: कहाँबाट यहाँ?
5: म चाहिँ नातिनीको जन्म दर्ता प्रमाण पत्र लिन.
6: जान्नेले अनलाइनबाटै फर्म भर्दा रहेछ. म चाहिँ नि बुवाको मृत्यु दर्ता र बसाई सराईको दर्ता गर नि वडा कार्यालयमै आएको.
7: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्रै अनिवार्य दर्ता गरौं र गरौं.
8: जनहितका लागि सही लखन गाउँपालिका गोर्खाको अनुरोध.

0: Choice FM 90.4 MHz.
1: OSR Digital, entertaining the nation.
2: हे भगवान, पहिले मेरो छोरालाई म बाटो पहिलो चोटि टाढा पठाएकी छु। अबको बाटोमा मेरो छोरासँग मेरो साथ हुने छैन। मेरो छोराको रक्षा गर्नुहोस् भगवान।

0: Funnier. Extreme energy drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित

0: सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको?

0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
2: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
1: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
1: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
2: सम्पर्क गुणाखर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970।
0: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98 460 70 211 र 98 191 23 170।

0: 串。
1: के भयो, किन एक्लै बसिरहेको? Something all right? ब्यान्ड यस्तो दामी म्युजिक प्ले गरिरहेको छ, आउनु नाच्न।
0: के हेरेको?

0: Choice FM 90.4 MHz.
1: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना.
2: घरको फोहोर वर्गीकरण गर्ने तरिका.
3: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिश्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने.
4: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने.
3: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण.
5: फोहोर छुट्याऊ, पर्यावरण जोगाऊ, स्वच्छ गोर्खा बनाऊ. गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश. भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो. गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला. पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा. हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता. श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा. सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-01961 र 98466-40622.

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
2: नारायण वस्त्रालय फुजेलीको कपडा पसल भरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076 98 16 17 33 51।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेट्यो नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौ, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौ, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू: एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: कोसाइनो
1: चोइस एफएम 90.4 मेगाहर्ज
2: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू दक्ष अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
2: ऐच्छिक विषयहरू नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।

0: Mania Extreme Energy Drink.
1: हाम्रो वन हाम्रो जीवन
2: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
1: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
2: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
1: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिंगर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
2: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
1: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल शुरू हुन्छ।
1: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51227, 9840-51227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइकोमा नि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलकोमा नि।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरकोमा नि सर।
10: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
11: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9560-40283 र 9008548।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
2: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
1: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
2: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
4: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97964914013।
5: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
3: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौं।
5: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
5: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064590111 र 98568088088।

0: extreme energy drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद। गोर्खा नगरपालिका ओडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर ओडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
2: सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको ओडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
3: लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
2: नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
4: मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
2: भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
4: अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
2: लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि 1 पल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
5: सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
6: जनहितका लागि शहीद लखन गाउँपालिका गोर्खाको अनुरोध।

0: Hyponia. Extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0064202012, 0064202012।
2: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
4: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
3: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
4: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
3: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
4: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
3: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213115 र मोबाइल 98560408।
5: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
6: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
5: गोर्खामै पहिलो पटक अत्याधुनिक

0: सम्पर्क नम्बर 98461 98463 56 4662 98415019 61 र 98466 40 6 22। व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
1: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा।
1: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
0: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 17970 98560 17970।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227 98410 51227।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: गरिमा

आज मसँग हजुरहरूको लागि एकदमै ठुलो न्युज छ। त्यो बिग न्युज के हो भनेदेखि नि गरिमा र म छिट्टै बिहे गर्दैछु। अनि अर्को कुरा, हामीहरू बीच एकजना मेरो एकदमै मिल्ने साथी हुनुहुन्छ जसले एकदम राम्रो बाँसुरी बजाउनुहुन्छ। राहुल, विल यु प्लिज वेट फर अस?

राहुल, तिमीलाई धेरै पछि देखे, खुसी लाग्यो। सायद हाम्रो भाग्यमा माया लेखिएको थिएन होला। अब म धेरै अघि बढिसकेँ, आइएम सरी। सक्छौ भने मेरो अगाडि कहिल्यै पनि नआउनु।

0: California. Extreme energy drink.
1: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98994-41421, गोर्खा नगरपालिका 6, शक्ति चोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेट्यो नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
6: कृषि ज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बाली थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
8: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप, खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
8: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।

0: Mania Extreme Energy Drink.
1: Wow, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइको बानी.
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको बानी.
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरको बानी सर.
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि.
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसा जाने बाटो. प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48831.
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न. कफी पनि खान मन लागेको थियो.
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
8: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
9: त्यसैले त मैले तिमीलाई हालेर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-4-91-403.

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
2: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा भित्री कम्प्युटर्स फोन 064-421-323 हरमटारी गोर्खा।

0: Mania Extreme Energy Drink.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076, 98 16 17 33 51।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: Choice FM 90.4 MHz.
1: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना. गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ. आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि एक प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात एक प्रति, पासपोर्ट साइजको फोटो एक प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन. ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8. जय मातृभूमि पार्टीको सूचना. राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ. सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411. जय मातृभूमि, जय सुशासन, जय नेपालवाद.
2: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको.
3: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा. बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि. पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ.
4: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्.
2: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
3: पक्कै पनि. बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा. बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य. सम्पर्क नम्बर 98111 91354 98111 91354.

0: California.
1: Extreme energy drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कही कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 9851187127 र 9851288411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 9851135194।
4: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664270790, 9560406046 र 9560409001।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
6: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
5: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
3: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
7: घरको फोहोर वर्गीकरण गर्ने तरिका।
8: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
7: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
8: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
3: फोहोर छुट्याउ, पर्यावरण जोगाऊ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा

0: ラリソンです。दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98510-21336।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
5: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
5: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
5: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
1: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप, खेलकुदहरूको उचित व्यवस्था, दिवा, खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
1: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।
7: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
7: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भएँ।
7: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।
9: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
7: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
10: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
7: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51 227, 98410 51 227। हाम्रो वन हाम्रो जीवन।
11: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
7: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
11: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
7: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
11: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
7: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: California. Extreme energy drink.
1: Wow, कस्तो राम्रो सुट कहाँसी लाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइको मानि.
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि.
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरको मानि सर.
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि.
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा छ जाने बाटो. प्रोपाइटर बालकृष्ण परियार. सम्पर्क 98560-40283 र 98058-48831.
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न. कफी पनि खान मन लागेको थियो.
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
8: त्यसैले त मैले तिमीलाई हालेर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-4-91-403.
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ.
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास.
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर.
11: गोर्खा गार्डन होटल गोर्खा. सम्पर्क 064-590-111 र 98-560-88-088.

0: Choice FM 90.4 MHz.
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 98560046 र 98560409001।
2: जय मातृभूमि पार्टीको सूचना। राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 0674213023 हरमटारी गोर्खा।
4: मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: Extreme energy drink.
1: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरू।

0: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने
1: ऐच्छिक विषयहरू नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका छ, दरबार मार्ग, गोर्खा।

0: Edelweiss FM 90.4 MHz.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
4: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
5: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्त जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको त्रुटि बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-01961 र 98466-40622।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमपारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाइ, गोर्खामा पनि युपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23 170।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: California.
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा, केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
0: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
1: किमको 23 संस्करणमा कूटनीति, संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्ने, बुझ्ने, सिक्ने र जान्ने अवसर।
2: एउटा उत्सवको हिसाबले होइन, एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउण्डको मान्छेहरू आएर यी मुद्दा, विषय वस्तु, कथाहरू बारे बहस पनि गर्न सकुन्।
0: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष। परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव।
1: र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड। ह्यूमन रिसोर्स डेवलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गर्मी बढेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि आज वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फको तराईमा वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबैसो ठाउँमा पानी परेको छ। कोशी, लुम्बिनी, सुदूरपश्चिमका पनि धेरै ठाउँमा पानी परेको छ। पानी परेपछि तराई मधेसको गर्मी निकै घटेको छ। कैलाली र कञ्चनपुरमा भने आज पनि वर्षा नहुँदा गर्मी कायमै छ। देशमा सक्रिय वर्षा गराउने मौसम प्रणाली गएरातीदेखि पश्चिमतर्फ सर्दै गएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा अझै केही घण्टासम्म थप वर्षा हुने सम्भावना छ। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने पनि विभागको अनुमान छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसून वर्षा सक्रिय हुन सक्छ। हिमाली तथा उच्च पहाड़ी तराई भूभागमा समेत केही दिन मेघगर्जन सहित वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभयो। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ तथा हावाहुरीको घटना बढ़न सक्ने भएकोले सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ।
1: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आयकरको दरमा गरिएको सुधार, मध्यम आय स्तरका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमलाई बजेटका सकारात्मक पक्षका रूपमा लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ। सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएका प्रोत्साहनका कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने उहाँको भनाइ छ। लगानी सुरक्षाका लागि कर्जा असुली ऐन अगाडि बढ़ाउने र पूर्वाधार परियोजनाका अवरोध हटाउन सनसेट क्लज ल्याउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ। उद्योगीहरूका अनुसार सरकारले बजेट मार्फत समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई कर राहत दिएको छ। व्याट तथा अन्तशुल्कमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायीले 2083 साल पुस मसान्तभित्र बाँकी कर र 1% थप रकम बुझाएमा सम्पूर्ण ब्याज, जरिवाना र थप दस्तुर पूर्ण रूपमा मिना हुनेछ। वर्षौंदेखि कर विवादमा रहेका उद्योगीले पनि विवादित कर र 1% थप रकम बुझाएर मुद्दा फिर्ता लिएमा जरिवाना र ब्याज मिनाहा पाउनेछन्। यो व्यवस्थाले जरिवाना र ब्याजको दरले प्यान निष्क्रिय बनाएर बसेका हजारौं व्यवसायी पुनः औपचारिक अर्थतन्त्रमा फर्किने र लगानीको वातावरण सुधार हुने अपेक्षा छ।
0: यसैबीच उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्कन बाध्य हुने उहाँको भनाइ छ। घिसिङले विद्युत महसुललाई उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाएको 5% कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।
1: यसैबीच सरकारले निजी विद्यालय र क्याम्पसले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी शैक्षिक क्षेत्रका सरकारवालाहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आज काठमाण्डुमा आयोजित अपेनको तेस्रो महाधिवेशनमा वक्ताहरूले यो करले निजी शिक्षा क्षेत्रलाई हतोत्साही र आर्थिक रूपमा थप कठिनाईमा पार्ने चेतावनी दिएका हुन्। एनप्याप्सनका अध्यक्ष सुभाष न्यौपाने र हिसानका महासचिव रामहरि सिलवाल सहित विभिन्न शैक्षिक व्यक्तित्वहरूले यस नीतिगत व्यवस्थाको आलोचना गर्दै यसले शिक्षा क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
0: सरकारको निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा बोर्डले गएको 12 गते यो निर्णय सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका सबै बीमा सेवा बन्द हुने जनाएको थियो। जेठ 11 गतेको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयनसँगै देशभरका सयौं निजी अस्पताल तथा मेडिकल कलेजहरूबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण औषधि र अन्य नियमित सेवा स्थगित भएको छ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब रूपियाँ भन्दा बढ़ी बकौती पुर्ता भुक्तानी बाँकी छ। निजी अस्पतालहरूले पनि लामो समयदेखि भुक्तानी अड्किएको र प्रक्रियाको झन्झट बढ़ेको गुनासो गर्दै आएका छन्। तर यो निर्णयबाट सेवाग्राही भने मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तर राख्न आग्रह गरेका छन्। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि सुविधा थैलीको परिमार्जित दर रेट पनि लागू भएको छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। उहाँका अनुसार लिडरशिप एकाडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो, जसमा केही दिनमा खुल्ला आह्वान हुनेछ। 753 पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाई छ। नयाँ उम्मेद्वार वा दोहोरिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँको भनाई छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
0: नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेताहरूले पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। अन्तरपार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाउने बताउनु भएको छ। आउँदो केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने उहाँको भनाइ छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: बेटर अप्लायन्सेस का AC, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि पानी पर्यो, पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास हुँदै, बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी, विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि, निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, पालिका चुनावमा प्रतिस्पर्धाका लागि नेतृत्व तालिम अनिवार्य गर्ने कांग्रेस सभापति थापाको भनाई, पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगायतको खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। बबई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर शान्तिनगर गाउँपालिका चार हिरापुरका 47 वर्षीय भोजराज केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ब्याट्रीबाट करेन्ट प्रवाह हुँदा घाइते भएका केसीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेकोमा उपचारकै क्रममा ज्यान गएको हो। यसैबीच सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कंकालिनी नगरपालिका वड़ा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो।
0: हेटौँडा काठमाडौँ जोड्ने चितलाङ थानकोट मार्गमा भोलिदेखि 30 गतेसम्म 14 दिन गाड़ी आवागमन बन्द हुने भएको छ। सड़क ढलान, कालोपत्र र टिवा पर्खाल निर्माणका लागि झण्डै 7.5 किलोमिटर सड़क खण्डमा काम हुनेछ। यस्तै कुलेखानी फाखेल सड़कमा पनि आजदेखि 1 महिनासम्मका लागि बन्द भएको छ। हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने यात्रुले कुलेखानी सिस्नेरी दक्षिणकालीको मार्ग प्रयोग गर्न सक्नेछन्।
1: प्रहरीले भारतको उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट 453 जना नेपालीको उद्धार गरेर रूपन्देही ल्याएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली गैराती कुशीनगर पुगेर 453 जना नेपालीलाई उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभयो। 8 वटा बसमा राखेर उनीहरूलाई बिहान बेलहिया नाका हुँदै रूपन्देही ल्याइएको हो। अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको छ। उद्धार गरिएका मध्ये आधा महिलाहरू छन्। एउटा गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन शुरू गरेको थियो।
0: राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक भएका बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानव अधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्षबारे भइरहेका बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्षीय सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै उहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थिति र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो।
1: काठमाण्डौमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 देखि हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै काठमाण्डौ घोषणा पत्रको मस्यौदा तयार पारेको छ। घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनैतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 को महत्वपूर्ण उपलब्धि मानिएको छ र तय गरिएका एजेण्डा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गरिनेछ।
0: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको

0: बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
1: हाम्रा सेवाहरू
0: ओपिडी सेवा,
1: विशेषज्ञ ओपिडी सेवा,
0: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
0: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
0: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
0: पूर्व कर्म पञ्चकर्म सेवा,
1: छार सूत्र सेवा,
0: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
0: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर नेपाल दर्पणमा, अब विदेशका खबर। अमेरिकामा गरेको एउटा अध्ययनले मोबाइलको लतका कारण किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा भएको अध्ययनमा सहभागी आधा भन्दा बढ़ी किशोर किशोरीहरूले सुत्नु अघि कम्तीमा 1 घण्टा मोबाइलको प्रयोग गर्ने गरेको पाइएको छ। यसले उनीहरूको निन्द्रा, मानसिक स्वास्थ्य र पढ़ाईमा नकारात्मक असर पारिरहेको जामा पेड्रियाट्रिक्स जर्नलमा प्रकाशित लेखलाई उद्धृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ। पर्याप्त निन्द्रा नपाउँदा मस्तिष्कले दिनभर सिकेका कुराहरू राम्रोसँग भण्डारण गर्न नसक्ने र भावनात्मक नियन्त्रण कमजोर हुने प्रतिवेदनमा भनिएको छ। अमेरिकन एकेडेमी अफ पेड्रियाट्रिक्सले किशोर किशोरीहरूलाई हरेक रात 8-10 घण्टा निन्द्राको सिफारिश गरेको छ। प्रतिवेदनमा विज्ञहरूले यो समस्या समाधान गर्न अभिभावकहरू आफैले राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने बताए अभिभावकहरूले स्क्रीन प्रयोगकै सिको गरेर बाल बालिका तथा किशोर किशोरीहरूले प्रयोग बढ़ाउने गरेको भन्दै अमेरिकन एकेडेमिक अफ पेड्रियाट्रिक्सले पूरै परिवारका लागि मिलेर स्क्रीन प्रयोग सम्बन्धी योजना बनाउन सुझाव दिएको छ। यस्तै सुत्ने कोठाबाट फोन र अन्य उपकरणहरू बाहिर राख्न पनि विज्ञको सिफारिश छ।
3: संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले बाल बालिकाको अनलाइन सुरक्षा सम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्च आयुक्त भोल्कर ट्रकले सरकार तथा प्रविधि कम्पनीहरूलाई बाल बालिकाका लागि अनलाइन माध्यमलाई अझ सुरक्षित बनाउन प्रभावकारी नियम, निगरानी तथा जवाबदेहिताको व्यवस्था गर्न आग्रह गर्नुभएको छ। उहाँले डिजिटल संसारले बाल बालिकालाई शिक्षा, सृजनशीलता तथा सामाजिक सम्बन्ध विस्तारका अवसर प्रदान गरे पनि उनीहरूको सुरक्षा, गोपनीयता तथा मानसिक स्वास्थ्यमा विभिन्न जोखिम उत्पन्न गरिरहेको बताउनुभयो। उहाँका अनुसार अनलाइनमा देखिएका जोखिम स्वाभाविक नभई प्रविधि कम्पनीहरूको डिजाइन तथा व्यवसायिक अभ्यासका कारण बढ़िरहेका छन्। अन्तत स्क्रोल, स्वत चल्ने भिडियो तथा निरन्तर सूचना जस्ता सुविधाले बाल बालिकालाई अनलाइन प्रयोगको निर्भरता बढ़ाउने गरेको उहाँले बताउनुभयो। उच्च आयुक्त टर्कले सामाजिक सञ्जालमाथिको पूर्ण प्रतिबन्ध मात्र पर्याप्त समाधान नभएको स्पष्ट पार्दै अनलाइन प्लेटफर्महरूलाई नै सुरक्षित बनाउने दिशामा व्यापक पहल आवश्यक रहेको उल्लेख गर्नुभयो।
4: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्।
3: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणको साथमा हुनुहुन्छ साथी महेश गेवाली।
5: आजको रंगदर्पण 23 औं काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फमा केन्द्रित छ।

0: काठमाडौँको पर्यटन केन्द्र थमेलको क्यूएफएक्स छाया सेन्टरमा गएको बुधबारदेखि काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फ 2026 23 संस्करण चलिरहेको छ। भोलिसम्म चल्ने यो सिने उत्सव केवल पर्दामा चल्ने केही चल्तीका दृश्यहरूको संगालो मात्र होइन, यो ग्लोबल स्टोरीज लोकल भोइसेस अर्थात विश्वका कथा स्थानीय आवाजको जीवन्त चौतारी बनेको छ, जहाँ हिमालका थुम्का, दूरदराजका गाउँ, पग्लिँदै गरेका हिमनदी र ती दुर्गम भूगोलमा बाँचेका मानिसहरूको अदम्य साहसलाई काठमाडौँसम्म ल्याएर जोड्ने माध्यम बनेका छन्।
1: हिमला जिल्लाको उत्तरी भेगमा पर्ने तिल गाउँमा हिमताल फुटेर गएको चाहिँ यो बाढीबाट होइन तिल गाउँमा यति धेरै अब मानवीय क्षति नभए पनि त्यहाँको चाहिँ इन्फ्रास्ट्रक्चरहरू जस्तै अब खानेपानी, बत्ती, हाइड्रो पावर, त्यहाँ भएको 5 काठे पुलहरू, थुप्रै खेतीयोगी जग्गा।
0: यसपटक महोत्सवको ढोका एउटा यस्तो कथाले खोल्यो जसले आधुनिक पुस्ताको भित्री द्वन्द्वलाई बडो मिठो तरिकाले कोट्याएको छ। भारतीय प्रख्यात निर्देशक त्रिवेणी राईको चलचित्र छोरा जस्तै सेप अफ मोमोको नेपाल प्रिमियरसँगै किम्फको औपचारिक शुरूआत भयो, जसले शहरको झिलिमिली त्यागेर एउटा हिमाली गाउँ फर्किएकी पात्रको कथा बोलेको छ। आफ्नै माटोमा फर्किएपछि परम्पराको सागुरे घेरालाई आत्मसात गर्ने कि आफ्नो स्वतन्त्र पखेटा फैलाउने भन्ने विषयले नेपाली समाजको ऐना देखाएको छ। नाम छोरा जस्तै भए पनि यसले समाजले महिलालाई हेर्ने र महिलाले आफूलाई बुझ्ने दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ।
2: तैले जॉब छोडिस, अब तेरो चाहिँ के प्लान छ भन् त?
3: नानी, यसले मोमो चाहिँ राम्रै बनाउँछ कि, तर अलिकति सेफे अलिकति यताउता हुन्छ।
4: अलिकति यताउता मात्रै आमा?
0: यस वर्षको किम्फ कलाको उत्सव मात्र होइन, कूटनीतिक सम्बन्धको एउटा ऐतिहासिक पुल पनि बनेको छ। नेपालले स्विजरल्याण्ड र जापानसँगको कूटनीतिक सम्बन्ध स्थापना गरेको अवसरलाई किम्फले सिनेमाकै माध्यमबाट उत्सवमय बनाएको छ। नेपाल स्विजरल्याण्ड कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा विशेष कार्यक्रम आयोजना भयो। त्यस्तै क्लाइम्बिङ फर लाइफ नेपाल जापान सम्बन्धको 70 वर्षगाँठ मनाउन चर्चित जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित यो चलचित्रको विशेष प्रदर्शन भयो। यो चलचित्र सगरमाथाको शिखरमा पाइला टेक्ने विश्वकै पहिलो महिला जुनको ताबेईको संघर्ष र जीवनयात्रामा आधारित छ। नेपाली खण्ड अर्थात नेपाली पानोरमामा यसपटक समकालीन नेपालका ज्वलन्त मुद्दाहरू समेटिएका छन्। चाहे त्यो सूरज कटुवालको साँझका रंगहरू होस्, उषा रजक र अर्नेस्टको गर्ल फ्रम नेपाल होस् वा भीमसेन लामाको लाखे, हरेक चलचित्रले नेपालको बदलिदो सामाजिक, सांस्कृतिक र राजनीतिक रंगलाई पर्दामा उतारेका छन्। त्यस्तै जलवायु परिवर्तन र महिलाका मुद्दा समेटिएको हर क्लाइमेट स्टोरी तथा युवाका सपनाहरू बोकेको आशा ड्रीम्स इन मोशन जस्ता विशेष स्क्रिनिङले समाजको ऐना र चेतनालाई अझ फराकिलो बनाएका छन्।
5: There's nobody else to ask, so you have to figure this out yourself.
0: 29 देशका 50 भन्दा बढी कथाहरू बोकेका चलचित्र, वृत्तचित्र र छोटा फिल्महरू यो महोत्सवको मुख्य आकर्षण हुन्। महोत्सवमा देखाइने देश विदेशका वृत्तचित्र र चलचित्रले नेपाली फिल्मको स्तर बुझ्न सजिलो बनाएको छ। यस्तै महोत्सव मार्फत नेपाली चलचित्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचार गर्न सजिलो हुने विश्वास लिइएको छ। नेपाली सिने क्षेत्रलाई उभो लगाउन यस्ता महोत्सवले धुरी खम्बाको काम गरेको छ। यसलाई निरन्तरता दिन सकेमा महोत्सव मार्फत नेपाली समाज र संस्कृतिलाई विश्वमा चिनाउन र विश्वका संस्कृतिलाई नेपालमा बुझ्न समेत सजिलो हुन्छ भन्नुहुन्छ महोत्सवका निर्देशक रम्यता लिम्बू।
6: अब त मेनली नेपाली दर्शकहरूलाई बाहिर कस्तो फिल्म बनिरहेछ, के छ होइन, ग्लोबल सिनेमा के हो, कस्तो हो, नयाँ ट्रेन्डहरू के छन् भनेर एउटा ठाउँमा ल्याएर एउटा उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउन्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्। फिल्म मेकर भएर बाहिर नेपालको मौलिक कथाहरू लैजाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय स्तरमा, त्यो पनि मेरो विचारमा एउटा त्यो अभ्यास भइरहेको छ, कन्टिन्यू पनि हुन्छ, हाम्रो प्रयास त यही हो।
7: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
8: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
7: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
8: किमको 23 संस्करणमा कूटनीति, संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्न, बुझ्ने, सिक्ने र जान्ने अवसर।
7: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको

जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कही कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 9851 87 127 र 9851 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपाल।

0: California.
1: Extreme energy drink.
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527 9841527।
5: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
6: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
5: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0664420212 0664420212।
7: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
8: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0664213115 र मोबाइल 9856040018।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 9851531994।

0: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
1: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
1: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
0: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856170970, 9856170970। घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
1: घरको फोहोर वर्गीकरण गर्ने तरिका: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
2: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
1: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 9841-25300, 9843-56462, 9845-019-61 र 9846-40622। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849-39421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 9856-70130, 9846-56415, 9860-99033, 9860-42722 र 9560-42631।

0: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210। होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाउन, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
0: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
0: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेट्यो नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 064-421-322 हरमटारी गोर्खा।
1: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
6: कृषि ज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बाली थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
1: हाम्रो वन हाम्रो जीवन
5: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
1: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
5: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
1: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
5: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौ र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
1: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौ, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
7: Choice FM 90.4 MHz

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको मानि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको मानि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
12: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना। गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
13: चोइस एफएम टाइम चेक।
14: अहिले बेलुकीको 7 बजेको छ।
13: इट्स 7 पीएम।

0: Mania.
1: Extreme energy drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कही कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
5: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
4: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
5: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
4: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
5: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनुहुन अनुरोध गर्दछौ।
4: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98560-40018।
6: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
7: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
6: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212 064-420-212।
8: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
9: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
8: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
9: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210 98576-24210।
10: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
11: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
9: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
12: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
9: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा। मोबाइल 98410-51227 98410-51227।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौ। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौ, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने

0: कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुग्यो।
2: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस्ट देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063683381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
3: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 133, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।
4: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
4: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70 211 र 98191 23 170।

0: किन्न रिसाएर बसेको?
1: टाइम हेर छौ?
0: टाइम? म घडी लाउँदिन।
1: आज तिमीले मलाई घुमाउन लगेनौ भने नि ब्रेकअप दिन्छु तिमीलाई म।
0: भन न कहाँ जान्छौ?
1: त्यसो भए बौद्ध लग।
0: बौद्ध? नाइ,
1: किन?
0: किनकि त्यहाँ हाम्रो एन्टी टिम बस्छ के? एभेन्जर्स।
1: के भयो त? जाने भए त्यही जाने, नभए ब्रेकअप।
0: ल ल रिक्सा, लेट्स गो जानु।
1: ओके।

यो गाइस यदि तपाईँले आफ्नो च्यानल सब्सक्राइब गर्नु भएको छैन छिटो गएर सब्सक्राइब गर्नुहोस्। लेट्स मेक इट 1 मिलियन सब्सक्राइबर। अनि तपाईँलाई सुपर हिरोज पार्ट 3 हेर्नु मन छ भने चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। र तपाईँहरूलाई हामीसँग डान्स सिक्ने इच्छा छ भने चाहिँ आउनुहोस् हाम्रो आफ्नै डान्स स्टुडियो द गार्डन स्कुल डान्स स्टुडियो सामापुसी कपुरधारा नियर प्राइम ब्याङ्क एन्ड आशीर्वाद गरेको छ। अनि तपाईँहरू नयाँ नयाँ भिडियो अपडेटको लागि चाहिँ बेल आइकन क्लिक गर्न नबिर्सिनु होला है। ओके बाई।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98-61-25-300, 98-63-56-462, 98-415-019-61 र 98-466-40-622। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि

0: मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: Mania Extreme Energy Drink.
1: Wow, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
1: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-491-403।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
10: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
10: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 98560-88088।

0: हजुर
1: औकात हेर्छस् तैँले
0: औकात हेर्छस्

0: मैं नमस्ते
1: चाबी लूं
0: आज मैं

0: Choice FM 90.4 MHz.
1: हाम्रो वन हाम्रो जीवन
2: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
1: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
2: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
1: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
2: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
1: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ, जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
3: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमतारी गोर्खा, सम्पर्क नम्बर 98 460 26 176, 98 16 17 33 51।
5: जय मातृभूमि पार्टीको सूचना, राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98 511 87 127 र 98 511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
6: गोर्खा नगरपालिका ओडा नम्बर 8 को सूचना, गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर ओडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। ऋषिराम खत्री, ओडा अध्यक्ष, गोर्खा नगरपालिका, ओडा नम्बर 8।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
7: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
8: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
7: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98 111 91 354, 98 111 91 354।

आगन आगन डुली डुली सानो रंगी तारो मोती जस्तो चमल मोती मग्न धरी।

0: Mania Extreme Energy Drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
3: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा।
3: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560 17 970 98560 17 970। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा भित्री कम्प्युटर्स फोन 067-421-323 हरमतारी गोर्खा। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98511 35 194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।

0: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
1: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
2: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
1: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
2: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
1: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
3: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा

0: र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।

0: Mania
1: Extreme Energy Drink.
2: 谁孙子，该哪儿个啷么个不打卡牌子？哦，少点了，兄弟。门槛那shopping center个name是哪些呢？在哪买的？给他二个style色轮子。不同的brand卡short，pant，half pant，t-shirt，blazer，来个，所有的款式都不打，一个套嘛。啷么个不打？所有fitting个，kifayati，mulya kalagi，门槛那shopping center，Gorkha。
3: प्रोप्राइटर प्रेम श्रेष्ठ मनकामना शपिङ सेन्टर हरमटारी गोर्खा मोबाइल 9840512727 9840512727
4: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू दक्ष अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा निशुल्क भर्नाको व्यवस्था गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था शान्त वातावरणमा अध्यापन गरिने
4: ऐच्छिक विषयहरू नेपाली शिक्षा र विकास अंग्रेजी अर्थशास्त्र लेखाको सिद्धान्त स्वास्थ्य तथा शारीरिक शिक्षा शैक्षणिक पद्धति तथा मूल्याङ्कन सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा सम्पर्क नम्बर 9856070133 9846056415 9846099033 9846042722 र 9856046031।

0: Choice FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि युपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइकोमा नि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरकोमा नि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
8: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48831।
9: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
10: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
9: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
10: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको, बेकरी आइटम पनि पाइन्छ।

0: खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0064220658, मोबाइल नम्बर 97969401403।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 98560088088।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
5: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, नारायण वस्त्रालय, फुजेलीको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460261076, 98 16 17 33 51।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू, हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा, सम्पर्क नम्बर 98461235, 98463656, 98415 01 र 98466.

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिचौनीको माथिल्लो गेट अगाडि।

0: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: गोर्खा नगरपालिका वडा नम्बर 8 को सूचना: गोर्खा नगरपालिकाले आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएको यस 8 नम्बर वडा कार्यालयको क्षेत्रभित्रका इच्छुक व्यक्तिहरूले निशुल्क उद्यमशील तालिममा सहभागी हुनका लागि आवश्यक कागजपत्र सहित निवेदन दिनुहुन हार्दिक अनुरोध छ। आवश्यक कागजातहरू: नागरिकता प्रमाण पत्र प्रतिलिपि 1 प्रति, वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात 1 प्रति, पासपोर्ट साइजको फोटो 1 प्रति र उल्लेखित ढाँचा अनुसारको निवेदन। घिसिराम खत्री, वडा अध्यक्ष, गोर्खा नगरपालिका, वडा नम्बर 8।